0: वैश्विक सभी स्तर पर स्टेकहोल्डर्स के बीच सक्रिय सहयोग की सुदृढ़ आवश्यकता है।
1: सदर मुर्मू ने कहा कि आबो हवा की तब्दीली से इंसानी जिंदगी में मुख्तलिफ पहलुओं से अदम तवाजुन पैदा हो रहा है, जिनमें हयातियाती तनव, पानी की दस्तियाबी और जमीनी वसायल भी शामिल हैं।
0: क्लाइमेट चेंज मानव अस्तित्व के अनेक स्तरों पर असंतुलन पैदा करता है। बायोडाइवर्सिटी लॉस, वाटर स्ट्रेस और लैंड डिग्रेडेशन इससे गहराई से जुड़े हैं। वाटर स्ट्रेस वाले क्षेत्रों में फार्म पॉन्ड्स स्थानीय समुदाय के लिए अत्यंत उपयोगी सिद्ध हो सकते हैं। ये न केवल वर्षा जल को खेतों में रखने के लिए अपितु सिंचाई के लिए समय पर जल उपलब्ध कराते हैं, इनसे भूजल भी रिचार्ज होता है।
1: भारतीय फजाइया के सरबराह मार्शल एपी सिंह और जापानी फजाइया JASDF के सरबराह जनरल ताके हिरो मोरिता ने आज जोधपुर में फजाई करतब के दौरान मुल्क में ही तैयार किए गए हल्के जंगजू तैयारे तेजस की परवाज की। दोनों सरबराहान ने ये परवाजें साथ साथ की। दोनों मुल्कों के फजाई सरबराहान ने ये परवाजें भारतीय फजाइया और जापानी फजाइया की मुश्तरका फजाई मश्क वीर गार्डियन 2026 के तहत अंजाम दी। ऐसा पहली बार है कि जापानी फजाइया के जंगजू तैयारे इस दो तरफा मश्क के तौर पर भारतीय सरजमीन पर परवाज कर रहे हैं, जिसका मकसद दोनों मुल्कों के दरमियान दिफाई शराकत दारी में मजीद गहराई लाना है। फजाइया के सरबराह एपी सिंह ने इस मश्क को भारत जापान दिफाई ताल्लुकात में एक बड़ा संग मील करार दिया है। भारतीय फजाइया के सरबराह ने मीडिया से बात करते हुए कहा कि तेजस की परवास का जनरल मुरीता का फैसला भारत में तैयार करदा जंगजू तैयारे पर उनके एतमाद की एक वाजह मिसाल है। उन्होंने ये भी कहा कि भारत का फजाई शोबा तेजी से तरक्की कर रहा है, जिसमें तहकीक व तरक्की और तैयारे तैयार किया जाना भी शामिल है। वीर गार्डियन 2026 मश्क का आगाज 9 सितंबर को हुआ था और ये 22 सितंबर को इख्तिताम पजीर हो जाएगी। भारतीय फजाइया की सूर्य किरण एरोबेटिक टीम ने मेरठ में एक फजाई शो के तहत एक सहरंगेज कारकर्दगी का मुजाहरा किया, जिसमें 9 हॉक MK-132 तैयारों ने एक दूसरे के काफी करीब रहते हुए करतब पेश किए। दिफाई उमूर के वजीर मुमलिका संजय सेठ ने इस शो का नजारा किया और टीम की यह कहते हुए तारीफ की कि इस फजाई शो का मकसद नौजवानों को तहरीक देना है कि वो फौज में शामिल हों। ये दो रोज़ा फजाई शो कल शुरू हुआ था। वजारत दिफा ने बताया कि तलबा NCC कैडेट्स और नेशनल सर्विस स्कीम NSS के रजाकारों समेत 1,00,000 से ज़्यादा लोगों ने इस शो का नज़ारा किया। एक सोशल मीडिया पोस्ट में जनाब सेठ ने इस तकरीब को उसूल पसंदी, एहतियात से की जाने वाली कार्रवाई, तालमेल के साथ किए जाने वाले काम, पेशावाराना महारत का एक काबिले जिक्र इम्तिजाज और भारतीय फजाइया की शानदार सलाहियतों का एक सबूत करार दिया। उत्तर प्रदेश के इंसदाद दहशतगर्दी दस्ते ATS ने आज वाराणसी में एक बड़ी कार्रवाई के दौरान झारखंड की ममनुआ इंतहा पसंद तंजीम तृतीय प्रस्तुति कमेटी TPC के सरबराह ब्रिजेश कंझू उर्फ गोपाल सिंह भोक्ता उर्फ सरदार जी को एक एनकाउंटर में हलाक कर दिया। ब्रिजेश कंझू तकरीबन 2 दहाइयों से मफरूर था। झारखंड पुलिस और कौमी तहकीकती एजेंसी NIA ने उसके ताल्लुक से मालूमात फराहम करने पर मजमूई तौर पर 30,00,000 रुपए के इनाम का ऐलान कर रखा था। उसके खिलाफ अगवा, जबरी वसूली, आतिशजनी, मुजरमाना साजिश और सरकारी मुलाजमीन पर हमलों समेत 50 से ज्यादा मुकदमात दर्ज थे। इन मुकदमात में आम शहरियों और पुलिस अहलकारों की मुबैना हलाकतें भी शामिल थीं। डायरेक्टर जनरल ऑफ पुलिस राजीव कृष्णा ने इस एनकाउंटर में शामिल ATS टीम के लिए 2,00,000 रुपए के इनाम का ऐलान किया है। गंजू के लिए ऐलान करदा कुल इनामी रकम में से 25,00,000 रुपए झारखंड पुलिस की जानिब से मुकर्रर किए गए थे, जबकि NIA ने 5,00,000 रुपए इनाम का ऐलान किया था। यूक्रेन ने रूस पर रात भर 1,000 से ज्यादा ड्रोन हमले किए हैं, जिसमें मॉस्को को निशाना बनाकर किए गए सैकड़ों ड्रोन हमले भी शामिल हैं। मॉस्को के मेयर सर्गेई सोबियानिन ने इसे राजधानी पर किया गया अब तक का सबसे बड़ा हमला करार दिया है और एक तेल रिफाइनरी और एक रिहायशी इमारत को नुकसान पहुंचने की भी इत्तला है। जनाब सोबियानिन ने बताया कि मॉस्को के वसी इलाके में इस हमले से 2 अफराद हलाक और 20 जख्मी हुए हैं। रूस की वजारत दिफा ने बताया कि उसकी फौजों ने मुल्क में 1,100 यूक्रेनी ड्रोन मार गिराए। यूक्रेन के सदर विलोदिमीर जेलेंस्की ने कहा है कि उनके मुल्क ने इस हमले में तेल और लॉजिस्टिक ठिकानों पर बहुत से मिसाइल और ड्रोन दागे थे, जिनमें यूक्रेन के अपने बनाए हुए मिसाइल भी शामिल थे। پاکستانی حکام نے جیل میں قید سابق وزیر اعظم عمران خان کی ہمشیرہ علیمہ خان کو آج گرفتار کر لیا ہے. انہیں اگلے ہفتے ان کی پاکستان تحریک انصاف پارٹی پی ٹی آئی کی طرف سے ایک منصوبہ بند احتجاج سے پہلے گرفتار کیا گیا ہے. علیمہ خان کو لاہور میں گرفتار کیا گیا اور کوٹ لکھپت جیل منتقل کیا گیا. وہ اپنے 73 سالہ بھائی کی رہائی کے لیے مہم چلا رہی ہیں جو 2023 سے قید میں ہیں. لاہور کے ڈپٹی کمشنر محمد علی اعجاز نے پنجاب میں عوامی نظم و نسق کے 1960 کے حکم امتناعی کے تحت انہیں 30 دن کے لیے حراست میں رکھنے کا حکم دیا ہے. اس قانون کے تحت حکام کو یہ اختیار حاصل ہے کہ وہ ایسے افراد کو حراست میں لے لیں جو عوامی جگہوں اور نظم و نسق کے لیے خطرے کا سبب بن گئے ہیں. خان کی پی ٹی آئی پارٹی سابق کرکٹر اور سیاستداں کی رہائی کے لیے حکومت پر دباؤ بنانے کے مقصد سے 27 ستمبر کو ایک احتجاج کا منصوبہ بنا رہی ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. وزیر اعظم نریندر مودی کے عوامی خدمت کے 25 برس مکمل ہو رہے ہیں. ایک ایسا سفر جو جن سیوا سے دیش سیوا کے منتر پر مبنی ہے اور اس کا سلسلہ جاری ہے. سیوا سے سشاسن کے نظریے سے تحریک پا کر حکومت 2047 تک وکست بھارت کے ہدف کی خاطر مسلسل کام کر رہی ہے. آج اپنی خصوصی سیریز میں ہم اس بارے میں معلومات فراہم کریں گے کہ بھارت منڈپم اور یشو بھومی جیسے جدید ترین اور اعلیٰ معیار کے کنونشن اور نمائش گاہوں کے ذریعے اس ویژن کو کس طرح عملی جامہ پہنایا گیا ہے. پیش ہے ایک رپورٹ.
2: بھارت منڈپم اور یشو بھومی بھارت کے عالمی معیار کے نمائش اور کنونشن کمپلیکس میں جن کا مقصد بھارت کو مائس یعنی اجلاس، ترغیبات، کانفرنسوں اور نمائشوں کے شعبے میں عالمی رہنما کے طور پر پیش کرنا ہے. وزیراعظم نریندر مودی نے ستمبر 2023 میں نئی دلی کے دوارکا علاقے میں یشو بھومی کا افتتاح کیا تھا. اس میں 15 کنونشن رومز ہیں اور 11,000 مندوبین کی گنجائش ہے. وزیراعظم نے جولائی 2023 میں بھارت منڈپم ملک کے لیے وقف کیا تھا. بھارت منڈپم میں G20 سربراہ میٹنگ اور حال ہی میں منعقدہ برکس سربراہ میٹنگ جیسے اہم عالمی اجتماعات منعقد ہو چکے ہیں. اس کے شاندار ہال میں مجموعی طور پر 7,000 افراد کے بیٹھنے کی گنجائش ہے جو آسٹریلیا کے مشہور سڈنی اوپیرا ہاؤس کی گنجائش سے بھی زیادہ ہے. بھارت منڈپم کا افتتاح کرتے ہوئے وزیر اعظم مودی نے کہا تھا کہ یہ کنونشن سینٹر ملک میں کانفرنسوں سے متعلق سیاحت کو فروغ دے گا.
3: بھارت منڈپم دیش ودیش کے بڑے بڑے ایگزیبیٹرز کو مدد کرے گا. بھارت منڈپم دیش میں کانفرنس ٹوریزم کا بہت بڑا ذریعہ بنے گا. بھارت منڈپم ہمارے اسٹارٹ اپ کی شکتی کو شوکیس کرنے کا مادھیم بنے گا. بھارت منڈپم ہمارے سنیما جگت، ہمارے آرٹسٹ کے پرفارمنس کا ساکشی بنے. بھارت منڈپم ہمارے ہست شلپیوں، کاریگروں، بنکروں کے پریشرم کو پلیٹ فارم دینے کا ایک مہتوپورن مادھیم بننے والا ہے.
2: آکاشوانی سے بات کرتے ہوئے ایک طالب علم رتک جس نے بھارت منڈپم میں مختلف پروگراموں میں شرکت کی ہے اور رضاکارانہ طور پر خدمات انجام دی ہیں، بتایا کہ اس عالمی معیار کے مقام نے بھارت میں تقریبات کے منظرنامے کو یکسر بدل کر رکھ دیا ہے. آج بھارت منڈپم اور یشو بھومی دونوں ہی ملک میں کانفرنس ٹورزم کے سب سے بڑے مراکز بن چکے ہیں. سپرنا سائکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اسلم بیگ.
1: وزیر خارجہ ڈاکٹر ایس جے شنکر امریکہ کے نیویارک میں اقوام متحدہ جنرل اسمبلی کے 81ویں اعلیٰ سطح کے اجلاس کے دوران بھارتی وقت کی قیادت کریں گے. وزیر خارجہ اس ماہ کی 26 تاریخ کو اقوام متحدہ جنرل اسمبلی کے 81ویں اجلاس کے اعلیٰ سطح کے سیشن سے خطاب کریں گے. اپنے دورے کے دوران ڈاکٹر جے شنکر مختلف کثیر جہتی اور دو طرفہ میٹنگوں میں بھی شرکت کریں گے. جموں کشمیر قانون ساز اسمبلی کا موسم خزاں کا سیشن کل سے سری نگر میں شروع ہو رہا ہے. 10 روزہ سیشن 7 اجلاس کے ساتھ 30 ستمبر تک جاری رہے گا. سیشن کے دوران حکومت مختلف قانونی تجاویز پیش کرے گی جس میں جی ایس ٹی سے متعلق تجاویز، بلدیاتی حکومت اور تجارت کے طریقہ کار شامل ہیں. آج ملک بھر میں سنکلپ سماروہ کا انعقاد کیا گیا جو 100 ہفتے کے نشہ مکت یوا ابھیان کے حصے کے طور پر تھا. ابھیان کا مقصد ایک ترقی یافتہ بھارت کے لیے نشے سے پاک ایک نوجوان برادری تیار کرنا تھا. نوجوانوں اور کھیل کود کی وزارت نے بتایا کہ اس مہم میں نوجوانوں نے سرگرم حصہ لیا اور پورے ملک میں 1067 جگہوں پر پروگرام منعقد کیے گئے. بھارت کے محکمہ موسمیات IMD ने ओडिशा, साहिली आंध्र प्रदेश और तेलंगाना में अगले 2 से 3 रोज के लिए शदीद से शदीद तर बारिश की पेशगोई करते हुए ऑरेंज अलर्ट जारी किया है। महकमे मौसमियात ने छत्तीसगढ़, मगरबी बंगाल के गंगा के इलाके, कर्नाटक, कोंकण और गोवा, मध्य महाराष्ट्र और शुमाल मशरक के कुछ हिस्सों में भी शदीद बारिश की पेशगोई की है। जापान के शिनागोया में जारी एशियन गेम्स के आज इफ्तिताही दिन भारत ने चांदी के 2 तमगे जीतकर